0: एक बहुत अच्छी आर्टिस्ट थी, बहुत अच्छी पेंटर थी, बहुत कुछ उन्होंने अपनी जिंदगी में अचीव किया, बहुत अवार्ड्स जो हैं उन्हें मिले हैं, और जिसने उनकी मतलब कारकर्दगी को बहुत ज्यादा सराहा गया है, गवर्नमेंट लेवल पे उनको बहुत ज्यादा जो है वो अप्रिशिएट किया गया है. तो उनकी आज कारकर्दगी की कहानी हम उनसे सुनेंगे, क्योंकि अपने उन्होंने उस पैशन को, आर्ट के पैशन को उन्होंने बिजनेस में कन्वर्ट किया. ये बड़ा एक न्यू थिंग है मेरा ख्याल है हम सब के लिए, बहुत सारे जो लोग हैं उनके लिए एक बड़ी मोटिवेशन है कि आप अपने पैशन को अपने बिजनेस में कैसे कन्वर्ट कर सकते हैं. तो ये जो आज की स्टोरी है, इट्स ओनली बिकॉज ऑफ दैट कि हम देखें कि अगर आपका पैशन है, आपका आर्ट है, उसमें कोई पैशन और उसको अपने बिजनेस में कन्वर्ट करना है एज अ कैफे. जी हाँ, उन्होंने एक कैफे बनाया गनिया आर्ट्स के नाम से, और उस कैफे को उन्होंने जो है बहुत रंग दिया है, बड़ा खूबसूरत पेंट के रंगों की तरह का उन्होंने उसको रंग दिया है. और किस तरह की ये सोच उनके साथ आई, उन्होंने कैसे इस चीज को स्टार्ट किया, क्या क्या मुश्किलें आई, ये सब हम उनसे डिस्कस करेंगे. जी वेलकम करते हैं अपने प्रोग्राम में सना उस्मान को. अस्सलाम वालेकुम सना.
1: वालेकुम अस्सलाम मरियम, कैसी हैं आप?
0: जी सना, मैं बिल्कुल ठीक हूँ. सबसे पहले तो आप ये बताइए पाकिस्तान के वेदर की क्या कंडीशन है वहाँ पे? जी वेदर जो है आपको पता है जोहान्सबर्ग का वेदर बहुत खूबसूरत है. आज तो बहुत अच्छा जो है माशाल्लाह सनी डे है. तो पाकिस्तान में सिचुएशन कैसी जा रही है वेदर की?
1: पाकिस्तान में इस टाइम मॉनसून चल रहा है, अगर वेदर को देख के अकॉर्डिंग बात की जाए तो पाकिस्तान में तो खैर मिला जुला मौसम चल रहा है. गर्मी भी है और खुशगवारियत भी है, खूबसूरती भी है, और
0: गर्मी और पता ये जो है यही बड़ी खूबसूरती अल्लाह सुबहाना वताला की नेमतों की कि कितने खूबसूरत जो है उन्होंने जो है ये रंग और मौसम जो है वो बनाए हैं. बात हो रही है रंगों की, तो सना बताइएगा कि आपका जो पैशन था आर्ट में, सबसे पहले आपका इंटरेस्ट आर्ट में कैसे हुआ, फिर उसने आर्ट को आपने एक आर्ट कैफे में कैसे कन्वर्ट किया, जरा बताइएगा हमें.
1: बेसिकली मैं खुद एक आर्टिस्ट हूँ, जैसे कि आप पहले ही इंट्रो दे चुकी हैं कि मैं जो आर्टिस्ट होता है वो बाय बोन आर्टिस्ट होता है, वो किसी भी फील्ड में अपना करियर बना ले, लेकिन उसकी जो अंदर का एक असलीकी इंसान होता है वो हमेशा जिंदा रहता है. तो इसी तरह मैं भी आर्टिस्ट ही थी, शुरू से आर्टिस्ट थी, बचपन से आर्टिस्ट थी, बहुत ज्यादा पेंटिंग बनाई, हैंडवर्क बहुत ज्यादा किए, और मास्टर्स मैंने फिर हिस्ट्री में किया. लेकिन बात फिर वही खत्म हो गई कि जो आपका अंदर का इंसान होता है बेसिकली वही आपका असर होता है, और मेरे अंदर से मैं आर्टिस्ट थी, तो फिर मैंने पेंटिंग उसी को देख के इसको पेंटिंग को शौक के साथ साथ प्रोफेशन भी की तरफ फिर मैं ले आई.
0: राइट, सो ये जो आपका प्रोफेशन है, जैसे मैं आपके पीछे देख रही हूँ माशाल्लाह बहुत क्रिएटिव आपकी चीजें हैं जो आपने क्रिएट किया है, तो इस कैफे का आइडिया आपको कैसे आया और आपने क्या सोचा कि आपके इस आर्ट को किस तरह से लोगों तक आसानी से पहुंचाया जाए? कुछ और भी कर सकते थे आप?
1: बेसिकली मेरा जो गनिया आर्ट का जो एक आइडिया था, मैं अपना एक ऐसा आउटलेट बनाना चाह रही थी जहाँ पे मैं अपना आर्ट को डिस्प्ले कर सकूँ, क्योंकि मुझे नहीं समझ आ रही थी कि मैं एक आर्ट कर रही हूँ, मैं एक हुनर मेरे अंदर है, मैं अपनी प्रिंटिंग्स बना रही हूँ, तो मुझे उसको प्राइवेटली कैसे शोकेस करना. तो फिर जब मैंने अपना एक आउटलेट बनाने का सोचा जहाँ पे अपना आर्ट तकलीफ सारी दिखा सकती हूँ वहाँ पे चीजों को, फिर जब मैं वहाँ खड़ी हुई तो मुझे पता लगा कि नहीं यार, आर्ट तो खाने और पीने के बगैर तो काफी नहीं होता कि जहाँ पे हम बैठें, गप शप करें, चाय कॉफी पिएं और साथ अपने आर्ट को भी एंजॉय करें.
0: अच्छा सर, ये भी बड़ा कहा जाता है कि जो आर्ट का और कॉफी का बड़ा जो है वो बिल्कुल गहरा ताल्लुक है, आप क्या समझती हैं? जैसे मैंने आपकी बात किया कि आपने आर्ट को अपने प्रमोट करने के लिए कैफे का ही इंतखाब किया, तो आप भी ऐसी कुछ किसी आदत है आपको, कॉफी एंड आर्ट जो है ये आपके साथ साथ है?
1: बिल्कुल ऐसे ही है, जो आर्टिस्ट है वो पीने चाय और कॉफी का तो बहुत शौकीन है, उसे ये होता है कि आपको नए नए आइडियाज आते हैं, साथ आप एक कॉफी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीजों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है. और कॉफी, आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको एंजॉय करेंगे, मौसम एंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन समझ आएगी। तो इन दोनों के इम्तिजाज को मिला के मैंने सोचा कि क्यों ना एक नया एक्सपीरियंस किया जाए, ताकि लोग कॉफी भी इंजॉय करें और अपना आर्ट, मेरे आर्ट को या अपने आर्ट को जो वो बनाते हैं यहाँ बैठ के, उसको भी वो अप्रिशिएट भी करें और उसको क्रिएट भी करें।
0: सही। अच्छा सर, ना बड़ा मुश्किल होता है आइडियाज को जो है उसको अमली जामे पहनाना, उसको हकीकत में लाना। तो आपने माशाल्लाह अपने इस आर्ट को हकीकत में लेकर आई, बड़े चैलेंजेस आए होंगे, प्रॉब्लम आई होगी। तो सबसे मेन प्रॉब्लम जो आपको लगी और जो आप समझती हैं कि अगर कोई इस बिजनेस को इस तरह स्टार्ट करना चाहिए, अपने किसी भी पैशन को वो आगे लेकर चलना चाहिए, तो उन चीजों का खास तौर पर ख्याल रखें।
1: असल में जो सबसे बड़ा चैलेंज होता है ना, आपके पास आइडिया तो होता है, लेकिन जो सबसे मुश्किल चैलेंज है वो है प्लानिंग, आपकी आपका पेशेंस, आपकी मेहनत, आपकी कंसिस्टेंसी और इन्वेस्टमेंट। कि ये सारी चीजें अगर आपने अपने आइडिया को, अपने ख्वाब को पूरा करना है, तो इन सारी चीजों को साथ लेकर बहुत ज्यादा मेहनत की जरूरत होती है। क्योंकि आइडिया तो आपके पास है, लेकिन जब तक उस आइडिया को आप अमली शक्ल देने के लिए, एक आपको प्रॉपर हिम्मत और हौसले की जरूरत है।
0: राइट, वक्त हुआ जाता है एक छोटे से ब्रेक का, सो विल कम बैक आफ्टर दिस वेरी वेरी शॉर्ट ब्रेक। स्टे ट्यून्ड।
2: शिमर, स्पार्कल, कैप्टिवेट, नथिंग लेस देन अ मास्टरपीस। ड्रॉपलेट्स ऑफ गोल्ड इंस्पायर्स प्रेशियस डिजाइन। Platinum bursts with intricate freshness, and every pure diamond becomes more than just a girl's best friend. Voda Gold Gem Jewelers, where timeless dreams become a reality. Come to us. We tailor-make designer gold, platinum, and diamond jewelry. Trade in or remodel your old gold. Clad yourself with classy name-branded watches. We offer insurance valuation and Freeza card calculation. Visit us at 534 Ridge Road, Overport, or call 031-208-9142. Voda Gold Gem Jewelers, manufacturers of fine gold and diamond jewelry.
3: Hmm, Dad, these Frimax chips are so tasty.
4: Wow, that really takes me back. My dad bought me a Frimax chips every day after school. They were my favorite when I was your age as well. Quality is at the very heart of what we do, and that's why we ensure that every Frimax packet is filled with the beautiful goodness and flavor-packed taste that you've come to expect from us since 1982. Frimax, from generation to generation.
5: You South African, of course. You anxious about the future. We've got you covered. Build on your wealth portfolio with Randri Jewelers Gold Coin Exchange. Visit us at 151 Stephen Dlamini Road, Musgrave, Durban. Or call us on 031-202-4700 for more information. Randri Jewelers Gold Coin Exchange. Your passport to gold investment.
6: Gaza needs your support more than ever. Homes have been shattered, and families have lost everything. With your support, our teams are delivering clean water tankers, feeding the hungry, and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency, empowering, educating, inspiring.
7: Are you banking with convenience, transparency, and flexibility? With Al Baraka Bank's transactional banking account, you can enjoy convenient everyday banking designed around your needs. Benefit from zero fees on point-of-sale transactions and manage your banking easily through Al Baraka's secure mobile banking app and internet banking platform. From everyday payments to managing your personal or business banking, Al Baraka makes banking simple, transparent, and convenient. Visit albaraka.co.za to learn more. Al Baraka, your partner bank. Al Baraka Bank Limited is an authorized financial services and credit provider.
8: Listen to something fresh. Listen to Salam Media, your humanitarian broadcaster. Rejuvenating media day by day. This is Salam Media.
0: Yes, جی ویلکم بیک پروگرام مڈ مارننگ ٹاک ود مریم ہاشمی. ہمارے ساتھ موجود ہیں ثنا عثمان, اور ثنا عثمان ہمیں بتا رہی ہیں کہ ماشاءاللہ ان کا جو بزنس ہے وہ ماشاءاللہ انہوں نے کس طرح سے بلڈ اپ کیا. اچھا ثنا, ایک اور کوسچن بڑا امپورٹنٹ ہے. بہت سارے لوگ ہیزیٹیٹ کرتے ہیں, گھبراتے ہیں نیو چیز کو کرنے میں, اور اسپیشلی اپنے پیشن کو, کیونکہ سم ٹائم یہ ہوتا ہے کہ جب آپ کوئی چیز اسٹارٹ کرتے ہیں, جب آپ اس پیشن, آپ کا کوئی انٹرسٹ ہے, آپ کا کوئی پیشن ہے, آپ کی کوئی چیز ہے, آپ اس سے کوئی چیز بنانا چاہتے ہیں, لیکن کچھ چیلنجز ایسے آ جاتے ہیں لائف میں کہ جس سے وہ بالکل گیو اپ کر جاتے ہیں اپنے شوق سے بھی اور اپنے کام سے بھی. تو آپ کو کچھ ایسا کبھی زندگی میں فیل ہوا کہ نہیں, یہ میرا جو پیشن ہے اس نے مجھے زندگی میں کچھ خاص وہ دیا نہیں, اس سے مجھے وہ جو میں چاہتی تھی آؤٹ کم وہ ملا نہیں, وہ آیا نہیں, تو آپ نے کبھی ایسا گیو اپ سوچ آئی آپ کی؟
9: دیکھیں, بزنس تو ایک نا ہر دن کے لیے ایک نیا لیسن دیتا ہے آپ کو. آپ کو کبھی بھی چیزیں کبھی بھی آپ کی توقع کے مطابق نہیں ہوتی. مطلب کبھی آپ کے فیصلے مشکل ہو جاتے ہیں, کبھی آپ کے ایسے موقع پہ کھڑے ہو جاتے ہیں کہ جہاں پہ آپ نے ڈیسیجن لینا وہ سب سے زیادہ مشکل ہو جاتا ہے. ہر چیز آپ کے مطابق نہیں ہوتی, لیکن آپ نے اپنے فیلئر کو اپنا فیلئر نہیں سمجھنا, اس کو ایک نیا سبق سمجھ کے چلنا ہے. میری لائف میں بھی اس طرح کے بڑی چیزیں آئی ہیں, اپس اینڈ ڈاؤن آتی ہیں آ رہی ہیں, لیکن یہی والی بات کہ آپ کے اندر کا حوصلہ ہمت اس کو بوسٹ اپ کرتا ہے, اور کہ نہیں ہم نے اس چیلنج کو فیس کرنا ہے اور ہم نے اپنے پاؤں پہ کھڑے ہو کے اپنے بزنس کو, اپنے کام کو اور اپنے خواب کو پورا کرنا ہے. تو یہ چیزیں تو ساتھ ساتھ چلتی رہتی ہیں, دس از ا پارٹ آف لائف.
0: صحیح. تو اچھا ثنا, آپ نے چیلنج کی بات کی ہے, اچھا میں چاہوں گی آپ اپنے تھوڑے سے آرٹ پیسز کے بارے میں بھی لوگوں کو بتائیں. ذرا آپ تھوڑا سا ذرا اپنے کیفے کی طرف ذرا رخ کیجئے, میں تھوڑے سے آپ کے آرٹ پیسز کے بارے میں بات کرنا چاہوں گی کہ آپ میں کیا جو ہے آپ بناتی ہیں, کس طرح سے آپ کی تھاٹس ہیں, آپ اپنے ٹیبلز جو بھی آپ کی جو ہے چیزیں, آپ ضرور ہمیں دکھائیے, ہمارے ویورس کو, ہمارے لوگوں کو, تاکہ جو ہے وہ دیکھ سکیں اور اندازہ کر سکیں کہ اگر آپ اس طرح کی کسی فیلڈ میں جانا چاہتے ہیں تو آپ کے لیے کتنی آسانیاں ہیں اگر آپ کر سکیں.
9: سب سے پہلے تو آپ کی ایک وال ہینگنگ دیکھ رہے ہیں جو بالکل میرے پیچھے لگی ہوئی ہے.
0: رائٹ,
9: دا وال ہینگنگ, ٹھیک ہے. اس میں تھوڑا سوفی ٹچ دیا ہوا ہے, تھوڑی کیلیگرافی دی ہوئی ہے, تھوڑا سا اس میں ذرا روحانیت والا ٹچ دیا ہوا ہے. پھر ساتھ ہی ہم اس کے بعد یہاں پہ آتے ہیں, یہ ٹیبل رائزر ہے, دیکھیں اس کو ہم ایز اے ٹیبل کے لیے بھی یوز کر سکتے ہیں. یہ سب ہینڈ پینٹڈ ہے, اس کے اوپر ساتھ لگا ہوا ہے. تو اسی طرح یہ میرے پیچھے جتنا بھی آپ دیکھنا چاہیں دیکھیں گے, یہاں پہ بہت سی ہاؤس ہولڈ چیزیں لگی ہوئی ہیں, جیسے دس لائک دس از اے ٹیشو باکسز, ٹھیک ہے, یہ ٹیشو باکسز ہیں, یہ وڈن ٹریز ہیں, وال ہینگنگ ہے. اس میں یہ ہے کہ ہم آپ میں آپ کو یہ آئیڈیا دیتی ہوں کہ خواتین کو شوق ہوتا ہے گھروں کو سجانے کا, ٹھیک ہے, وہ اپنے گھر کو سجانا زیادہ پسند کرتے ہیں, لیکن ان کو یہ بھی ہوتا ہے کہ ان کو اپنی پرانی اور اپنی جہیز کی چیزوں سے, اپنی امیوں کی چیزوں سے بڑی محبت ہوتی ہے. ٹائم بائی ٹائم سم ٹائم کے بعد چیزیں اپنی رونق اپنی چمک کھو بیٹھتی ہیں. تو جو میرا ویژن ہے وہ یہ ہے کہ اگر آپ نے اپنے خواتین جو ہے یا کوئی بھی, آپ اپنے آرٹ کو ویسٹ مت کریں, اپنے سامان کو ویسٹ مت کریں, ہم پرانے سے پرانے فرنیچر کو بھی آپ کو نیا کر کے دکھا سکتے ہیں کہ جی آپ نے اپنی چیز ضائع نہیں کرنی, آپ اس کو رینیو کر سکتے ہیں, آپ اس کو نیو پینٹ کر سکتے ہیں, آپ اس کو نیا رنگ, نئی زندگی اس کے اندر پھونک سکتے ہیں.
0: بہترین رہی, آپ نے بڑی خوبصورت بات کیا, کیونکہ جب ہم اپنی پرانی چیزوں کی بات کرتے ہیں, اپنے امی کی کوئی پیاری چیز ہے جو ہمارے دل سے بڑی قریب ہے اور ہم اس سے جو ہے کنیکٹ ہوتے ہیں, تو اس میں کیا ہوتا ہے کہ ہمارا دل جو ہے خوش ہو جاتا ہے, ہم اس کو کہیں اور ویسٹ نہیں کرنا چاہتے یا اس کو کہیں اور رکھنا نہیں چاہتے. تو اس کا بڑا اچھا استعمال ہے جو آپ نے بتایا. اچھا ثنا, فیوچر پلانس کیا ہیں آپ کے مائنڈ میں کیا ہے؟ ہمارے پاس بڑا شارٹ ٹائم رہ گیا ہے, آپ کے ساتھ بڑی اچھی گفتگو رہی ہے, آپ ذرا بتائیے گا فیوچر پلانس آپ کے کیفے کے بارے میں آپ کے کیا ہیں.
9: کیفے کے بارے میں یہی ہے کہ یہ ایک جسٹ ایک کیفے نہ رہے, یہ ایک ریکگنائزڈ, میں اس کو کریٹو پلیٹ فارم بنانا چاہتی ہوں جہاں پہ فوڈ کلچر بزنس اور کمیونٹی ایک ساتھ آئیں. مستقبل میں میرا یہی ہے کہ یہاں پہ کریٹو ایونٹس ہوتے ہیں, ایگزیبیشنز ہوتی ہیں, ورک شاپس ہوتی ہیں, اور خواتین نوجوان سب ایک دوسرے سے کنیکٹ ہوتے ہیں, اپنا ٹیلنٹ دکھاتے ہیں, اپنے آرٹ کو شو کیس کریں یہاں پہ. اور سب سے بڑا خواب میرا یہی ہے کہ اگر یہاں آرٹ کا لوگ نام سنیں تو ان کے پاس صرف ایک کیفے نہ آئے, ان کے پاس اپرچونیٹی, کریٹیوٹی, کوالٹی, انسپریشن کا تصور ان کے ذہن میں آئے. اور شاید یہی پورے سفر کی سب سے بات ہوگی کہ ہم ایک بزنس بلڈ نہ کریں بلکہ ہم ایک لیگیسی بنائیں جو دوسروں کو بھی اپنے خواب پورے کرنے کے لیے انسپریشن دے.
0: زبردست سنا, یہ بہت اچھا میسج تھا اور بہت اچھی آپ کے ساتھ ہماری گفتگو رہی ہے. اور بس میں یہی کہنا چاہوں گی کہ جو ہماری نیو جنریشن ہے, جو ہمارے لوگ ہیں جو اپنا نیا کچھ سیکھنا چاہتے ہیں, کچھ کرنا چاہتے ہیں, سب سے پہلے تو آپ اپنے کام میں اسکلڈ ہوں. آپ کو جو ہے اس طرح کے اگر آپ آرٹ ورک میں انٹرسٹڈ ہیں, اور جیسے سنا نے بات کی ان کے کیفے میں کہ بہت ساری ورک شاپس بھی ہوتی ہیں, ان ورک شاپس پہ آپ ان کو ضرور جوائن کیجیے, کچھ نیا سیکھیے, تاکہ جو ہے رنگوں سے نہ صرف آپ خوش ہوں بلکہ رنگوں سے آپ کو کھیلنا بھی آنا چاہیے. آپ کچھ نہ کچھ اس سے ضرور کریٹو بنا سکتے ہیں, کیونکہ اللہ سبحانہ وتعالیٰ کی بہت ساری نعمتیں ہیں جو رنگوں سے بھری ہوئی ہیں. آپ اپنے ارد گرد دیکھتے ہیں ماشاء اللہ بہت ساری گرینری ہے, گرین کلر ہے, ریڈ کلر ہے, یلو کلر ہے, مطلب آپ جتنا رینبو کے کلر سے بھی آپ نکالیں چیزیں تو بہت سارے ایسے زندگی ہے جو رنگوں سے بھر جاتی ہے. اور زندگی میں رنگینیاں بھی لوگوں کے اچھے اخلاق سے اور اچھی چیزوں سے, صدقہ جاریہ سے آتی ہے. تو آپ اپنے اس کام کو سنا جاری رکھیے گا, اور ہماری بہت ساری دعائیں آپ کے ساتھ ہیں, اور امید ہے کہ آپ مستقبل میں ضرور کامیاب ہوں گی, اور اسی طرح اپنا علم آپ سیکھیں اور سکھائیں, اور لوگوں کے لیے جو ہے وہ راہ ہدایت وہ بنتی چلی جائیں. بہت شکریہ آپ کے اس ساتھ کا, اپنا بہت خیال رکھیے گا, اللہ حافظ.
1: تھینک یو, اللہ حافظ.
0: جی تھینک یو ویری مچ. یہ تھی ہمارے ساتھ ثنا عثمان.